0: It's 9:30 p.m. This time check is brought to you by
1: Heme Diamond Glow Bleach Cream. Kudrati jizan sa tayar kayal. Jekade kudrati nikhar. Saaf, naram ay roshan chehro. Heme Diamond Glow Bleach Cream.
2: خوبصورتی کا اصل راز صرف ڈی سکن بیوٹی کریم. اس میں موجود وائٹمن ای بیڈز اور جدید مائکرو بیڈز فارمولا آپ کی جلد کو بنائے نکھری اور چمکدار. صرف دو دن میں ڈارک اسپاٹس کو کرے فیڈ اور دے قدرتی اصلی گلو. ڈی سکن بیوٹی کریم, اصلی گلو ہر دن کا شو.
3: हाणे हैरत अंगेज़ ऐं जदीद मशीन ज़रिए पंहिंजो मुकमल चेकअप करायो ऐं होम्योपैथिक इलाज सां कुदरती शिफ़ा हासिलु करियो. सिहत ऐं तंदुरुस्तीअ जी नई राह ते गामज़न थियो त पोइ देरि छो. अव्हां जे पंहिंजे शहर सकरण में मशहूरु व मारूफ़ ख़ानदानी तजुर्बेकार सीनियर लेक्चरार होम्योपैथिक डॉक्टर हारिस जावेद राजपूत, DHMS सिंध, RHMP पाकिस्तान, जनरल फिज़िशियन, माहिर अमराज, मादो ऐं जिगर, गुर्दे, पिते जी पथरी ऐं सोज, पुराणी खंघि, ज़ुकाम, دل جی تکلیف, ادھ متھے جو سور, اکھن جی خارش, جوڑن جو سور, بخار, بارن جو دیر سا ہلن, شوگر, دماغی کمزوری, خارش, ناسور, خونی وبادی بواسیر, انہن سبنی بیمارن جو مکمل علاج کیو ویندو آہے. ہومیو ڈاکٹر حارث جاوید راجپوت, ٹائم روزانو صبح 9 کھا شام 5 تائیں, بروز جمعہ موکل آہے. ایڈریس سکرن ہومیوپیتھک کلینک, شیروانی کیریا, مہراپور روڈ, سکرن. ودھیک مشورے ایں رابطے جے لائے 0327-99-84-763.
4: अजरक के रंगों से रंगी,
5: दिल्ली के टुकड़ों से जुड़ी,
4: सिंध के दिल से निकली आवाज, आवाज
5: GFM 88 नेटवर्क, सिंध की आवाज.